अपनी जीभ के चस्कों, पदार्थों के लोभ के इतने मस्त हो गए हम कि श्वासों रूपी लसी तो टूट गई पर हासिल कुछ नहीं किया। ऐसे एक दृष्टांत एक महात्मा देते थे हमें जब हम छोटे थे। कहते एक सांप के मुख में एक मेंढक आ गया। उस मेंढक ने अपना मुख खोल लिया। दूसरे मेंढक ने पूछा, ये क्या करें, आप तो मरने लगे हैं, तो आपने मुंह क्यों खोला? कहते क्या पता मरते मरते कोई मच्छर मुंह में आ जाए। ऐसा हमें बताया गया। बूढ़ा तो हो गया, देखना किसे समय भी अंत काल आ सकता है। आखो भाई करो, पर हम ऐसी उलझन में बंधे हुए हैं कि हमें आयु तो कम हो रही है लेकिन वो बुरे विकार कम नहीं हुए। वो ऐसे ही है। देख लेना किसी को ये बताओ, कभी कह कर देख लेना, अरे भाई नाम जप ले, आखो भाई करो, बहुत कुछ खा लिया पी लिया, अब तो नाम जप ले, किसको पूछ ले। हम भी कहते हैं आप भी पूछ कर देख ले। हम पूछते हैं एक ही हमें उसका जवाब मिलता है, क्या करें अभी नहीं, अभी तो हमने बहुत काम करने हैं, अपने कुटुंब को पालना है, उसको काम लगाना है, अभी तो हमारे सिर पर हमारे कंधों पर बहुत जिम्मेदारियां हैं, हमारे कंधों पर। हम सब काम कर लें फिर हम नाम जपेंगे, पहले तो काम तो मुका लें। काम मुका लेंगे अपनी जिम्मेवारियों को पूरा कर लेंगे, जिम्मेदारियों को तो फिर कर लेंगे, नाम जप लेंगे। लेकिन उससे ये पूछना चाहिए, क्या किसी ने गारंटी ली हुई है कि हम बूढ़े होकर मरेंगे? किसे ने ऐसी गारंटी ली है कि हम सब जिम्मेवारियों को पूरा कर मरेंगे? हमने तो देखा है केते गर्भ गले, हमने देखा कितने बालिक कितने जवान जौवन भर में चले गए संसार से। पितृवाणी में क्या है, न बारिक न जोबन न बिरदी कछ बंद, ओ वेला न बूझी है जो आए पर जम फंद। कितने आए कितने चले गए ये भी बताया गया। जैसे किसान बोवे किसानी, काची पाकी बाढ़ परानी, जो जन्म है सो जानो मुआ, गोविंद भगत अस्त्र है थिया। देखना जब किसान बोता है ना, उसको ये यकीन है, भरोसा होता है कि जो मैं बोआ है उसको काटना जरूर है। हर किसान जो भी हो जो धरती में बोता है ऐसा भरोसा करता है एक दिन उसको काटना है। जो जन्मे सो जानो मुआ, ऐसे ही जिसने जन्म ले लिया यकीन करना उसने एक दिन मरना भी जरूर है। जिसने भी जन्म ले लिया वो मरेगा। जब हम ने देखा एक खेत में एक खेत का रखवाला किसान ने वहां पर बिठा दिया राखी करने के लिए। जब राखी करने के लिए वो गया, उसके जाने से पहले उस खेत में ऐसी फसलें थी
جن کو ایسے پھل لگے ہوئے تھے جو پک رہے تھے. اور اس کے جانے سے پہلے ایسا بھی دیکھا اس نے, ایسی فصلیں بھی تھی جن کو پھول آئے ہوئے تھے, پھولوں نے پھل بننا تھا. اس نے دیکھا ایسی فصلیں بھی تھی جو ترتیب میں پنگر رہی تھی, اس کے سامنے بھی بوئی گئی. دیکھو رکھوالا تو کھیت کی راکھی کرتا ہے, کسی کو بھی کھیت میں اندر نہیں جانے دیتا. کچی فصل تو کیا وہ پکی بھی کاٹنے نہیں دیتا, لیکن کھیت کا مالک آ جاتا ہے. کھیت کا مالک آ کر اس کھیت میں جاتا ہے, راکھی کرنے والا اس کو سلام بھی بلاتا ہے. راکھی کرنے والے کے سامنے سامنے کیا ہو رہا ہے وہ دیکھتا ہے, یہ مالک کے کیا ہو گیا, اس کسان کو کیا ہوگا. یہ پکی فصل کی بجائے کچی کیوں کاٹ رہا ہے؟ لیکن راکھی کرنے والا مجبور ہے, وہ تو یہ بولتا ہے یہ مالک ہے, اس کے آگے ہم کیا کر سکتے ہیں, اس کو کیسے سمجھا سکتے ہیں, ایسے نہ کرو ایسے کرو. ایسے ہی جب ہم سنسار میں آئے, ہمارے آنے سے پہلے ہمارے بزرگ ماتا پتا دادا دادی آدھک ایسے بزرگ آئے ہوئے تھے. ہمارے آنے سے ہمارے گھر میں بہنیں آئیں, آخو آئے, میرے بھائی آئے. میرے آنے سے میرے گھر میں بیٹی آئی, بیٹے آئے. دیکھو ہم آئے, سب پروار دیکھا, کسی کی کیا مجال ہے. ہمارے کسی چھوکرے کو کسی بزرگ کو کوئی بول سکے, ہم جھگڑا کرتے ہیں. لیکن جب مالک پربھو آپ آ جاتا ہے, وہ کیا کرتا ہے, کبھی 5 سال کا بوٹا لے جاتا ہے, کبھی 10 سال کا لے جاتا ہے, کبھی 50 سال کا لے جاتا ہے, کبھی 60 سال کا لے جاتا ہے. ہم کیا کریں, ہم تو یہی بولتے ہیں, جس تاکرسیوں نہ ہی چارہ تاکو کی جائے ساتھ نمسکار. ہم تو یہی بولتے ہیں, نانک بولن چکھنا دکھ چھڈ منگی ہے سکھ, سکھ دکھ دوئے در کپڑے پہرے جائے منکھ, جت ہے بولن ہاری ہے تت ہے چنگی چپ. جتھے بحث نہیں کر سکتے, آگے کچھ نہیں کہہ سکتے, وہاں پر تو چپ ہی کرنی پڑتی ہے. ایسے بھی ہو جاتا ہے کھیت وہاں پر ہی رہ جائے, رکھوالے کوئی لے جائے. ایسے بھی ہو جاتا ہے پروار یہاں ہی, ہم اپنے آپ کو اس پروار کا مکھی مانتے تھے, وہ مکھی کوئی لے جاتا ہے. اس لیے سمجھاتے ہیں, آپ تو کہتے ابھی تو نہیں, ہم ذمہ داریوں کو پورا کر کر مریں گے, پھر نام جپ لیں گے. ارے بھائی کیسے جپیں گا, جب نینو نیر پہ تن کھینا پے کیس تو دوانی, رودا کانٹ شبد نہیں اچرے اب کیا کرے پرانی. جب آپ کا گلا کھوں کھوں کرے گا پھر جپ لیں گا, آنکھوں میں پانی نرنتر بڑھے گا بہے گا پھر جپ لیں گا, نہیں جپ سکے گا. کہندے ارے بھائی میں آپ کو بات بتاتا ہوں, آپ نے تو کیا کرنا ہے, کیا نبھانا ہے, آپ کے جو شریر کے انگ ہیں نا, ان انگوں نے ہی آپ کو ویلا کر دینا ہے. بھائی گرداس بھی بولے
अन्ना लूला पिंगला तन थका मन दै दिसता है। आंखें होते हुए अंधा हो गया, पैर होते हुए लंगड़ा हो गया। मैंने तो देखा, आपने देखा है, जब बालक था तब भी सहारे की जरूरत होती थी, बूढ़ा हो गया अब भी। बालक अवस्था में दांत नहीं थे, बूढ़ा हुआ तब भी। बालक अवस्था में भी कांपता था, बूढ़ा हुआ तब भी। बालक अवस्था में तत्लाती जबान से मांगता था, बूढ़ा हुआ तब भी। अरे सोचो भाई, जब नाम जपने का समय है क्यों नहीं जपते? आखो भाई, ऐसी उलझन में बंधा हुआ आज कह रहे हैं, कायरे मन बिखिया बन जाए, विषय विकारों के जंगल में क्यों जा रहा है? आखो भाई, अरे नाम क्यों नहीं लेता परमात्मा का, जिसने आपकी हर समय सहायता की है, सहाय हुआ है, आगे भी होगा। भूलो रे ठग मूरी खाए, एक बात मैं आपको बताता हूं, ऐसे लगता है इस मनुष्य ने परमपिता परमात्मा को गवाया नहीं, भुलाया है। आखो वाहिगुरु, मैं फिर बोल दूं, इस मनुष्य ने प्रभु को गवाया नहीं, भुलाया है। देखना, जे हमने गवा दिया होता ना, एक बुरकी भी हम मुख में नहीं डाल सकते। उसको गवाकर तो हम एक कदम भी नहीं चल सकते, उसको गवाकर तो हम बोल भी नहीं सकते, देख भी नहीं सकते, उसको गवाकर को तो जी भी नहीं सकते। ये सच्चाई बात है, हमें उसको गवाया नहीं भुलाया है। आखो वाहिगुरु, जब हम ये बोलते हैं भुलाया है, तो पितृवाणी में ऐसा संकेत दिया है, ए भूला नहीं भुलाया गया है। आखो वाहिगुरु, भूलो रे। भगत जी ने कमाल कर दी, बिस्माती विचार प्रकट कर दिए। आखो वाहिगुरु, भूलो रे, देखना ये भूला नहीं, इसको भुलाया गया है। मानमुख भूले भुलाई है, भूली थोर न कर। सवाल करने वाले ये करते हैं, आप कहते हैं भुलाया गया, तो किसने भुलाया है? आखो भाई, आपने ये बोला के भूला नहीं भुलाया गया है, तो किसने भुलाया? ता साहिब कहते हैं, बाबा माया भरम भुलाए। आखो भाई, इसको माया ने भुला दिया, माया ने भुलावड़ों से भुला दिया। भुलावड़े भूली पुल पुल पछो ताणी, फिर छोड़ अड़ी सुती फिर की सार ना जानी। ए माया के पुलावड़ों में भूल गया। फिर सवाल करते हैं, ये तो 84 लाख जूनों का सरदार था, इसको तो सब बोलते थे बहुत सुंदर, बहुत चतर, बहुत सियाना, ये भूला क्यों? क्यों भुलावड़े में आया? आखो भाई, ए पलावड़े में क्यों भूला और कैसे भूला? जब हमें ये बोला, भूलो रे ठग मूरी खाए, आखो भाई, इसको माया ने कैसे भुला दिया? कहते हुआ क्या,
اس مایا نے اس کو ٹھگ موری ٹھگ بوٹی سنگا دی. آنکھو بھائی کرو جی ایسے سمجھ لیں کہ اس مایا نے اس کو ٹھگ بوٹی کھلا دی, ٹھگ اوری بولو رے ٹھگ موری کھائے. اے پلاوڑوں میں آ کر پھول گیا, اس نے مایا کی ٹھگ موری کھا لی, ٹھگ بوٹی کھا لی. کہتے پھر کیا ہوا, کہتے رتن پدارتھ کھویا ٹھگیا مٹھا جائے. کہتے ہوا کیا, جب اس نے ٹھگ بوٹی کھائی تو اس کا رتن پدارتھ گیان کا پدارتھ جو اس کو سوج تھی وہ جاتی رہی. یہ تو یہ بھول ہی گیا کہ میں انسان بھی ہوں کہ نہیں, یہ بھول ہی گیا کہ میں منش بھی ہوں کہ نہیں. دیکھنا من کر کے منش ہے, تن کر نہیں. منش ہوتا ہی من کر, جی اگر من والا منک ہو کر منش ہو کر من کو نہیں پہچانتا صرف تن کو پہچانتا ہے تو اس کی برتی پشو برتی ہے. جی من والا منش ہو کر آتما کو جانتا ہے تو مہاتما ہے. جب ہم من والے منش ہو کر صرف تن کو دیکھیں گے من ہمارا جرم میلا ہوگا. جب من والا منش من کو آتما کی اور لے جاتا ہے تو من نرمل ہو جائے گا. ہمارا من میلا کیوں ہے کہ ہم تن کی طرف چکاؤ رکھتے ہیں, شریروں کی طرف چکاؤ رکھتے ہیں, شریروں کو دیکھتے ہیں, شریر میں رہنے والے کو نہیں. آنکھوں بھائی کرو ہم شریروں کو تو پہچانتے ہیں, جو شریر میں آپ نارائن رہتا ہے اس کو پہچانتے ہی نہیں. آنکھوں بھائی کرو جو اس مندر میں بھگوان رہتا ہے اس کو تو پہچانتے نہیں. تو پھر من میلا ہوتا ہے, اس کے پہچانے تو بنا میلا ہوگا, ضرور ہوگا, ہوتا رہے گا. آخو واہ کرو, آخو واہ کرو, واہ کرو. اب کہتے ہیں کہ یہ بہت سیانا تھا, 84 لاکھ جونوں کا سردار, پھر اس نے یہ ٹھگ موری کیوں کھائی. آج کے شبد میں کہتے ایسے ہوا جیسے مین پانی میں رہے کال جال کی سدھ نہ لہے. جیسے مچھلی پانی میں رہتی ہے, پانی میں رہ کر بھی یہ نہیں جان سکی کہ پانی ہمارا جیون ہے, یہ بھی نہیں جان سکی یہ جو جال ڈالا گیا ہے اے ہماری موت ہے. میں نہیں کہتا, ستگر کہتے ہیں مچھلی جال نہ جانے سر کھارا اسگاہ, ات سیانی سندری کیوں کیتو وساہ, کیتے کارن پاکڑی کال نہ ٹلے سرا. ہوں اپنے کیتے کارن پکڑی گئی ہے, بڑی سندر سی, سیانی سی. ستگر کہندے اس نے بھروسہ کیوں کیتا. اگلی پنکتی وچ بولے بھگت جی جے با سوادی لیلت لوہ, اپنے جیب دے سواداں کر کے ماری گئی. اے مچھلی اپنے جیب دے سواداں کر کے ماری گئی, ایسی جیب دے سواداں کر کے ماری گئی کہ لوہے دی کنڈی نو ہی نگل گئی تے شکاری دے جال وچ پھس گئی. جے با سوادی لیلت لوہ, لوہے دی کنڈی نو نکل گئی. تے صاحب بولے پائی رے ایوں سر جانو کال, جیوں مچھی تیوں مانسا پوے اچنتا جال. آخو واہگرو جویں مچھی تے جال پی جاندا ہے. آخو واہگرو اچنتا ہی. اسی طرح سمجھاتے ہیں ہمیں ایسے کرو,
ऐसे करो भाई। ये मनुष्य भी नहीं जान सका कि परमात्मा की बंदगी हमारा जीवन है, माया का जाल हमारी मौत है। ये जान लेता तो परमात्मा की बंदगी में लीन हो जाता और जीव के चस्कों और पदार्थों के भोगों के लालच में ना आता। ऐसे बोले हैं भगत नामदेव जी, जैसे ए मछली जीव के स्वादों के कारण पाकरी गई, शिकारी के जाल में आ गई, तैसे ही ए मनुष्य पदार्थों के भोगों और जीव के चस्कों लाभ और लोभ की गिरफ्त में बंधा हुआ। ऐसे कनक कामनी बांधियो मोह, सुंदर स्त्री और पदार्थ सोना आदि इस दे मोह पाप माया दे मोह दे रूप रंगा विच इतना मस्त हो जाता है कि इस नूं अपना आप भुल जाता है ते माया दे जाल विच आखो आए अपने आप को भुलाकर माया के बंदर में आ जाता है। और फिर आगे समझाते हैं, कहते देखना जिमें मद मक्खी शहद की मक्खी आखो वाहे शहद तो इकट्ठा करती है, दूसरे को डंग मारकर दूसरे को जहरीला डंग मारती है। और इसे मालूम नहीं, इस मक्खी को मालूम नहीं आखिरकार क्या मिलेगा, आपके मुख में स्वा तुआ लेने वाला और कोई ले जाएगा। ऐसे ही समझाते हैं जैसे गौ अपने बछेरे के लिए दूध संचन करती है, पर अहीर आता है गला बांध कर ले जाता है। फिर समझाते हैं आप तो माया के कारण बहुत संचन करने के लिए बहुत कालना कालते हैं, बहुत कमाई करते हैं, लेकिन आपने समझा नहीं एक दिन ऐसा होगा धन तो धरती में ही दबा रह जाएगा और आपका तन ही मिट्टी बन जाएगा। आंखों भाई कहते एक धनी था, उसने बहुत धन संचन किया। ऐसे तनी ने संचन कर एक पीपे में उस धन को संचन कर धरती में गाड़ दिया और ऊपर बिस्तर लगाकर सो जाता, किसी को देखने ना देता, अपने कुटुंब के किसी भी रिश्ते वाले को देखने नहीं देता, बहुत उसकी राखी करता। सारा जिंदगी ही सारा जीवन ही उस माया को संचन करने में गुजार दिया। कहते एक दिन ऐसा हुआ जमदूत उसको लेने आ गए, वो बोला ऐसे करो भाई मुझे छोड़ दो, इस तन का 1/4 हिस्सा ले लो। जमदूतों ने पीटा ये धन आगे नहीं जा सकता, कहते आधा ले लो, फिर पीटा कहते पूरा ले लो मुझे छोड़ जाओ, फिर पीटा कहते भाई ये अगर मुझे नहीं छोड़ते एक बार मुझे देखने तो दो, जा रहा है और बोलता है अरे माया आप तो बहुत पत्थर दिल निकली, आपने क्या किया, मैंने तो सारी जिंदगी सारा जीवन आपकी राखी की लेकिन आप दो कदम भी मेरे साथ नहीं चलती, कैसी आप पत्थर दिल निकली। माया बोली अरे मैं क्या करूं, आपने मेरे साथ क्या किया, भगवान ने मुझे बनाया था भूखों को भोजन खिलाने के लिए।